मेरे पे ऐसी कृपा करो कि मैनू तेरा नाम ना बिसरे। ये बेनती कौन कर रहा है, ये अरदास कौन कर रहा है? गुरु नानक नू जिस किसे ने भी जिथे किथे पुकारिया, गुरु नानक उस दे दुख कटन वास्ते पहुंच गया। अज संसार नू तार दे हुए धन गुरु नानक सच्चे पातशाह दीपालपुर की धरती ते जा पहुंचे। शामा दा समा है, साहब जी ने मर्दाने नू आख्या वही जा मर्दानिया, ओ दुकानदार कोल पूछ वही कि असी मुसाफिर हां, प्रौने हां संसार ते आए और इथे मुसाफिर बन के दीपालपुर आए हैं। भाई एक रात बितानी है, जे रात तू दुकान बंद करके घर जावे ता असी तेरी दुकान दे बाहर आराम कर लवांगे। दीन दुनिया दा मालक सर्वशक्तिमान आप नारायण कलातार धन गुरु नानक सच्चा पातशाह रात ठहरन वास्ते थां मांग रहे। सात सगत बोलो श्री ते जदों मर्दाना दुकानदार को लगिया भाई आ तू हट्टी बंद कर लो में तां सी रात इत्थे ठहर जाइए। वो कहिंदा भाई मैं आप नू जानदा कोई नहीं, मेरी तुहाडे नाल कोई जान पहचान नहीं, ते तुसी इत्थे ना ठहरो, किथे होर चले जाओ। संसार ते ऐसे भी सन जिन्हां ने गुरु नानक दा दर्शन पा के भी ओदे चरणा दी शो ना लै सके। भाग होवन तां चरणा दी शो प्राप्त होवे। कह दिता महाराज असी तुहानू नहीं जानदे, कृपा करो अगे चले जाओ, रात ठहरन वास्ते किथे होर थां ढूंढ लो। दीन दुनिया दा मालक जगत गुरु धन गुरु नानक सच्चा पातशाह कहन लगा चल मर्दानिया भाई जे इथे नहीं ठहरन की थां तां किते होर चलिए, चल इस पिंड विचों बाहर चलिए, शामा दा समा है। मर्दाने ने अखां उते हथ रख के वेख्या, आख्या बाबा ओ दूर एक झुग्गी जिदे विच रोशनी है, लेकिन है इथों दूर पिंड तो बाहर दिखदी है। हजूर कहन लगे चल मर्दानिया फिर आज रात उथे ही बिताइए, चल के रात उथे ही कीर्तन करिए, उथे ही परमेश्वर दे गुण गाइए, आज रात सफली करिए। साहब जी धन गुरु नानक सच्चे पातशाह बाले मर्दाने नू नाल लीता और जदों उस झुग्गी दे बाहर आके खड़ोते, साहब जी ने आख्या मर्दानिया जा भाई अंदर वेख इस झुग्गी दा मालक कौन है, ते उहदे कोलों पुछ भाई अज रात असी इत्थे बिता लईए, सवेरे चले जावांगे। ते जदों मर्दाना झुग्गी दे अंदर गया ते झट बाहर आया, मुंह ते पल्ला मर्दाने दे, गरीब निवाज अंदर तां बड़ी बदबू है, क्यों मर्दानिया? पातशाह अंदर एक कोड़ी पिया होया है जिसे हाथ पैर कोड़ दे नाल गल चुके हैं,
ساری تھان اندر بدبو ہوئی پئی ہے، غریب نواز اندر اتھے رات نہیں ٹھہرن دی کوئی تھان۔ حضور کہن لگے مردانیاں جا اس کوڑی نو بار سد کے لیا۔ غریب نواز او تا تر بھی نہیں سکتا، او دے تا پیر ہی گل چکے ہن کوڑ دے نال۔ اچھا مردانیاں جے او آپ نہیں آ سکدا تاں توں اس نو کھچ کے باہر لیا۔ مردانہ اس کوڑی نو ترو کے کھچ کے باہر لیایا تے لیا کے گرو نانک سچے پاتشاہ دے سنمک کیتا۔ لوگ غریب نواز صاحب جی نے تکیا کوڑی وال میر دی نظر کیتی، کوڑی نے جدو گرو نانک سچے پاتشاہ دے درشن کیتے، ایسے روحانیت دے درشن کیتے، اکال پرخ واہ گرو دے روپ دے جدو درشن کیتے، تاں کوڑی دا تن من ٹھر گیا۔ آ جس کوڑ دے وچ ہائے ہائے بلکھ رہا سی، کرلا رہا سی، او دکھ بھول کے گرو نانک والے اکھاں لا کے تگ رہے ہیں، اے آخیا ماں پرکھو ہے رب دے پیارے ہو، رب دے روپ کتھوں آئے ہو، اے میرے جیسے کوڑی دے کول رات ٹھہرن واسطے جس نوں گھر والیاں نے بھی کڈ چھڈیا، درکار کے کڈ چھڈیا، کیونکہ کس ویلے میں بھی بہت دھنی سا، میرے پاس بہت پیسہ سی، ماں پیاں دا سایہ سر تو اٹھ گیا، تے جتنے متر دوست سن سارے تن نوں ہی چاہن والے سن، ایسی کسنگت مل گئی متران دی دوستان دی کہ میں غلط رستے تر پیا، تے او جیڑا تن سی او دے نال میں پاپ کیتے، تے جدوں تن ختم ہو گیا تے متر دوست بھی ساتھ چھوڑ کے چلے گئے، تے اس تن دے نال جدوں میں پاپ کیتے سن، او پاپ ہن میرے تن تے کوڑ بن کے فٹ پئے ہن۔ سات سگت بولو سری، ہن جدو میں کوڑی ہو گیا تو میرے گھر والیاں نے بھی آخیا ہن توں گھر دے وچ رہن دے لائق نہیں، کیونکہ توں چھوت دی بیماری ہے، جے تیرے نال کوئی ہور لگے گا او بھی کوڑی ہو جائے گا، اس واسطے مینوں آ گھروں پنڈ وچوں کڈ کے ایتھے چگی پا کے بٹھا گئے۔ کتنے کتنے دن بیت جاندے ہن مینو منکھ دی شکل نہیں دسدی، کوئی ترس کر کے روٹی رکھ جاوے تا میں کھا لیندا، نہیں تا بھکھے ہی سما بیت جاندا، لیکن اے رب دے پیاریو تسی آج اس استھان پہ جس نوں سنسار وچ ساریاں نے درکار دیتا، ساریاں نے نکال دیتا، تسی میرے کول رات ٹھہرن واسطے آئے ہو، میں آپ دی کیویں سیوا کراں، میرے ہاتھ نہیں، میرے پیر کوئی نہیں، آ ویکھو کوڑ لگیا ہویا ہتھاں پیراں نوں، جے انہاں ہتھاں دے نال میں ساتھ سنگت دی سیوا کر لیندا تاں خبرے آ دکھ مینوں نہ لگدا، جے انہاں پیراں دے نال میں ماڑے پاسے تر کے نہ جاندا ست سنگ ول جاندا تاں اج میں کوڑی نہ ہوندا، لیکن آئے ہو تاں ہن میرے تے کرپا کرو۔ گرو نانک سچے پاتشاہ نے جدوں اس دا کوڑی دا آ ورلاپ سنیا، دکھ سنیا، کوڑ دے وچکار بلکھ رہا ہے، تاں تن گرو نانک سچے پاتشاہ نے اتھے تناسری راگ دے وچ سبد اچاریا، اے صاحب جی نے کی آکھیا،